अच्छा, इसके साथ साथ एक और अहम सवाल जो पूछा जाता है या पूछा गया वो ये था कि जी अगर कोई शख्स जिसने आपके पैसे देने हो और वो गायब हो जाए, किसी ने आपसे कर्जा लिया या बाकी कोई कारोबारी लेन देन थी या किसी के साथ किसी भी सूरत में माली लेन देन थी और वो शख्स जिसके साथ आपकी माली लेन देन थी उस शख्स ने आपके पैसे देने थे और उसके बाद वो गायब हो गया, अब उसका कोई अता पता नहीं है कि वो शख्स कहाँ चला गया। जैसा कि हमारे टांक में इस तरह बहुत सारे वाकयात हुए कि लोगों ने कारोबार की नीयत से पैसे दिए और बहुत ज्यादा तादाद में लोगों ने अपनी इन्वेस्टमेंट कर रखी थी, किसी एक शख्स पे एतबार किया, मुख्तलिफ वाकयात ऐसे हुए और अगला शख्स जो है वो पैसे इकट्ठे करके मफरूर हो गया, गायब हो गया। अब आप अगर पैसे ले जाके गायब हो गए हैं, चला गया है, तो जिस बेचारे के पैसे उसके पास थे कर्ज की सूरत में, कारोबार की सूरत में या बाकी किसी भी लेन देन की सूरत में, वो अब क्या करेगा अपने पैसों की वसूली के लिए, वो अपने पैसों को कैसे हासिल करेगा वापस? ये एक बड़ा अहम सवाल है और लोग इस पे बड़ी परेशानी में रहते हैं। तो पहले तो इस बात को बड़े गौर से एहतियात से समझ लें कि जब कभी भी आपने कोई माली लेन देन, कोई पैसों की लेन देन किसी के साथ भी करनी है, चाहे वो कारोबार कर रहे हैं आप, या जी आप किसी को कर्ज दे रहे हैं, किसी से कोई चीज खरीद रहे हैं, किसी पे कोई चीज बेच रहे हैं, कोई भी सूरत है जिसमें पैसों का अमल दखल शामिल है, यानी वो माली लेन देन हो रही है उसमें पैसे शामिल हैं, तो ये बात याद रखिए कि ऐसी सूरत में हमेशा आपने तहरीर लिख देनी है दो गवाहों की मौजूदगी में। ये सबसे पहला काम जो आपने करना है वो है तहरीर लिख देना। अगर आप तहरीर नहीं लिखते, अगर आपका किसी के साथ पैसों का लेन देन का तनाजा है और आपके पास कोई तहरीर मौजूद नहीं है, तो याद रखिए कि तहरीर का मौजूद न होना आपका जो स्टांस है, यानी आपका जो कर्ज है किसी के ऊपर और आप क्लेम कर रहे हैं, अदालत में उसको कमजोर कर देता है। क्योंकि कानून ये कहता है कि जब किसी के साथ कोई माली लेन देन की जाएगी तो उसको तहरीरी शक्ल में ले के आना होगा। तो पहले तो सुनने वाले, देखने वाले ये समझ लें कि अगर आपने किसी को पैसे देने हैं किसी भी सूरत, उसको आप तहरीर जरूर कर लिया करें। अब सिर्फ तहरीर करना काफी नहीं बल्कि उसके ऊपर गवाहान को शामिल करना भी लाजमी है। यानी तहरीर लिखी, उस तहरीर के ऊपर दो गवाहान आपने जरूर डालने हैं, और जब आप गवाहान डाल लेंगे, आपके पास तहरीर मौजूद होगी, अब खुदा ना ख्वास्ता वो शख्स इनकारी हो जाता है पैसे देने से, या आपके साथ उस बात को मानने से वो इनकारी है, वो कहता है जी मेरे तो क्या किसी किस्म के कोई पैसे हैं ही नहीं, वो कहता है जी मैंने तो कोई पैसे नहीं देने आपको, तो ऐसी सूरत में अब क्या किया जाएगा? तो ऐसी सूरत में अगर आपके पास तहरीर मौजूद होगी, या जी ये भी समझ लें कि वो शख्स मफरूर हो गया, ठीक है, वो शख्स गायब हो गया है, भाग गया है, उसका कोई आपको इल्म नहीं है कि वो कहां चला गया, किसके पास होगा, कहां पे होगा। अब लोग बेचारे दर बदर की ठोकरें खा रहे हैं, लोग बेचारे जो है वो घूम रहे हैं पैसों के पीछे, कोई मिल नहीं रहा। तो याद रखें, उस शख्स की गैर मौजूदगी में आप अदालत से रुजू कर सकते हैं। अब अगर आपने अदालत से रुजू कर लिया तो अदालत उस शख्स को नोटिस इशू करेगी।
اب وہ شخص تو غائب ہے, وہ تو عدالت سے لوگوں سے مفرور ہوا پڑا ہے, تو وہ تو آئے گا نہیں. جب وہ شخص آئے گا نہیں تو عدالت آپ کو اخبار اشتہار کا حکم دے گی کہ آپ اخبار میں اشتہار کروائیں. آپ اخبار میں اشتہار کروا دیں گے, اس کے بعد عدالت آپ کو کہے گی کہ آپ اپنے گواہان پیش کریں. یہ شخص تو غائب ہے, نہیں آتا, آپ اپنے گواہان پیش کریں اور پھر میں ان گواہان کی روشنی میں, بیانات کی روشنی میں آپ کو فیصلہ سنا دوں گی. تو اس میں یہ فائدہ ہوتا ہے کہ آپ کو عدالت صرف آپ کو ہی سن کے یک طرفہ ڈگری پاس کر دیتی ہے. اگر آپ کے پاس ٹھوس ثبوت ہوتے ہیں, اگر آپ کے پاس تحریر ہوتی ہے, اگر آپ کے پاس لکھا ہوا کچھ موجود ہے اور اس کے ساتھ ساتھ آپ جو ہیں گواہ بھی پیش کر لیے عدالت میں, تو عدالت انہی گواہوں کی روشنی میں آپ کے حق میں فیصلہ سنا دے گی. جب آپ کے حق میں فیصلہ آ جائے گا تو اس کا بعد میں فائدہ یہ ہوگا کہ عدالت میں آپ اجراء کی کاروائی شروع کریں گے. اب اجراء کی کاروائی کیا ہوتی ہے, یعنی ایک ڈگری عدالت نے صادر فرمائی, عدالت نے آپ کو یہ حکم دے دیا کہ بالکل آپ کا جو دعویٰ ہے وہ ٹھیک ہے, اس شخص نے آپ کو پیسے دینے ہیں. اب چونکہ وہ شخص تو عدالت کے سامنے پیش ہوا ہی نہیں, وہ شخص تو عدالت کے روبرو آیا ہی نہیں, تو اب وہ پیسے ملیں گے کیسے؟ ڈگری تو ایک کاغذ کا ٹکڑا ہوگی, میں اس کاغذ کے ٹکڑوں کا کیا کروں گا؟ یہ ایک اہم سوال ہم لوگوں کے ذہن میں جنم لیتا ہے کہ ٹھیک ہے وکیل صاحب, میں عدالت سے ایک طرفہ کروائی بھی کروا لی, میں نے ڈگری بھی لے لی, ڈگری کاغذ کے دو چار ٹکڑے ہیں, صفحے ہیں, اب میں اس کو لے کے کہاں گھومتا پھروں گا؟ جس سے پیسے لینے ہیں وہ تو ہے نہیں, اب کیا ہوگا؟ تو یہ ایک اہم سوال ہے. تو ایسی صورت میں کرنا کیا ہے آپ نے, یہ چیز جو ہے وہ قابل غور ہے کہ اگر ایسی کوئی صورت پیدا ہو گئی اب کیا کیا جائے. تو جب ڈگری حاصل کر لی آپ نے, ڈگری آپ کے پاس آ گئی, تو پھر آپ نے فل فور اجراء کی کاروائی شروع کرنی ہے, جس کو ہم کہتے ہیں ایگزیکیوشن پٹیشن. اب ایگزیکیوشن کیا ہوتی ہے, اجراء کیا ہوتی ہے؟ اجراء کا مطلب بیسیکلی یہ ہوتا ہے کہ جس عدالت نے آپ کو حکم صادر فرمایا ہے, آپ کے حق میں فیصلہ دیا ہے, آپ اسی کو پھر درخواست دیتے ہیں اور اس سے یہ استدعا کرتے ہیں کہ جج صاحب, آپ نے یہ ڈگری تو دے دی لیکن یہ ڈگری میرے لیے کاغذ کا ٹکڑا ہے, اب آپ اپنے فیصلے کو خود منوائیں بھی, کیونکہ جو مدعی ہے یا جو ججمنٹ ڈیٹر ہے جس کے خلاف ڈگری پاس ہوئی ہے وہ تو غائب ہے, وہ تو نظر ہی نہیں آتا, نہ وہ آتا ہے, نہ اس نے عدالت کو سیریس لیا, نہ اس نے مجھے سیریس لیا, میں نے عدالت سے رجوع کیا انصاف کے لیے, مجھے فیصلہ دے دیا گیا ہے, تو اب اس پیسوں کی وصولی کروائیں. تو اب ایک اہم سوال اور جنم لیتا ہے کہ جس عدالت کے سامنے وہ شخص ڈیڑھ سال دو سال مقدمہ چلتا رہا, پیش نہیں ہوا, اب وہ شخص عدالت کہاں سے ڈھونڈ کے لائے گی اور کیسے ڈھونڈ کے لائے گی؟ یہ پھر ایک اور سوال جنم لیتا ہے. تو اس کا بھی قانون نے طریقہ کار ہمیں واضح کر کے بتایا کہ اگر خدا نہ خواستہ آپ کے اس طرح معاملات درپیش ہیں, پیسے نہیں آپ کے پاس, کوئی جو ہے پیسے آپ سے ہتھیا کے چلا گیا ہے, تو اس میں اس صورت میں آپ جب اجراء دائر کرتے ہیں تو قانون نے عدالت کو یہ اختیار دیا ہے کہ وہ اس شخص کی جو پراپرٹی ہے اس کو ضبط کر لے. ٹھیک ہے, تو آپ نے عدالت کو پوائنٹ آؤٹ کروانا ہوگا کہ جج صاحب, فلاں محلے میں گلی میں اس کا گھر موجود ہے, اس کی زمین موجود ہے, یا جی اس شخص جو شخص مفرور ہو چکا ہے اس شخص کی کوئی گاڑی ہے, کوئی باقی اس طرح قیمتی اثاثہ اس کا موجود ہے اسی عدالت کی جورسڈکشن میں. یعنی یہ نہ ہو کہ آپ نے ڈگری ٹانک میں لی, اجراء ٹانک میں چل رہی ہے اور آپ ڈی اے خان میں اس کی زمین اٹیچ کروانا چاہ رہے ہیں, اس کا پھر الگ طریقہ کار ہے ڈی اے خان کے لیے, اس میں آتا ہوں. تو پھر وہ عدالت جو ہے اس کے پاس یہ اختیار موجود ہے کہ وہ کیا کرے, وہ اس شخص کی اس جائیداد کو جو اس کی جورسڈکشن میں موجود ہے ضبط کر لے, دکان ہے, گھر ہے, پراپرٹی, جائیداد کسی بھی صورت میں ہے, عدالت اس کو ضبط کر سکتی ہے. اور جب وہ جائیداد ضبط کر لے گی تو یہ بہت قوی امکانات ہیں کہ وہ شخص آ جائے گا. اور اگر وہ عدالت ضبط کرنے کے باوجود بھی نہیں آتا,
तो फिर अदालत क्या करती है, फिर अदालत उसके उस जायदाद को नीलाम करती है, फरोख्त करती है, और फरोख्त करके आपको आपके पैसे दिलवा देती है। लेकिन इसमें एक बात याद रखिए कि ये जो सारा प्रोसेस है ये बहुत देर पा लंबा टाइम लेने वाला है, इसमें आपने जल्दी नहीं करनी होती। आप ये नहीं कहेंगे कि जी बस दो तीन दिन में ये काम हो जाए, इस पर टाइम जरूर लगता है। ठीक है, अब एक और सवाल हमारे सामने आता है और वो ये कि अगर जिस शख्स ने पैसे देने हैं उसकी कोई जायदाद मौजूद नहीं है, अब क्या किया जाए, ना उसकी कोई प्रॉपर्टी है, ना उसकी कोई दुकान है, ना उसकी जमीन है, ना उसका घर है, उसके नाम पे कुछ नहीं है, तो ऐसा तो हो नहीं सकता कि अदालत उसके भाई बाप बेटे की जायदाद जो है उसको जब्त करे, ये नहीं कर सकती अदालत। अदालत जब्त करेगी उसी की जायदाद। अब सवाल ये आया कि जी उसकी तो जायदाद है नहीं, अब क्या किया जाए, तो फिर जो दूसरा ऑप्शन अदालत के पास होता है, अच्छा इसमें बैंक अकाउंट भी अदालत सील कर सकती है, अटैच कर सकती है, ये भी याद रखिए, बंद कर सकती है बैंक अकाउंट्स भी। तो फिर दूसरा रास्ता ये होता है कि चूंकि आपने उसके साथ तहरीर लिखी होती है और तहरीर में शिनाख्ती कार्ड नंबर दर्ज होता है, तो ऐसी सूरत में आपने अदालत के सामने उसका शिनाख्ती कार्ड नंबर देना होता है और अदालत से ये रिक्वेस्ट करनी होती है कि इस शख्स का शिनाख्ती कार्ड जो है इसको ब्लॉक कर दिया जाए। अब चूंकि आपको मालूम है आप पाकिस्तान के किसी भी कोने में रह रहे हों, आजकल हर एक चीज डिजिटलाइज हो चुकी है, हर एक चीज इंटरनेट के शिनाख्ती कार्ड से कनेक्टेड है, हर एक चीज जुड़ी हुई है शिनाख्ती कार्ड से, आपकी सिम,

0: किरमार,
1: ठीक है। अब पाउडर होगा सफेद से रंग का दानोदार,
0: ठीक है।
1: अब वो तकरीबन 100 रुपए की बोतल है। वो आपने इसको तकरीबन 12 साल अगर बच्चे की उम्र है तो आपने इसको 2 हिस्सों में तकसीम करना है,
0: ठीक है।
1: हाफ जो है आपने 1 रात देना है दूध के साथ,
0: ठीक है।
1: हाफ जो है सेकंड नाइट को दूध के साथ देना है, लेकिन उससे पहले आपने उसे कुछ जलेबी, कोई थोड़ा सा मीठा
0: मीठा उसको दे देना,
1: मीठा खिलाना है। उसके बाद आपने नीम गरम दूध जो कि मीठा हो उसके साथ आप वो पाउडर पहले डालेगा फक्की की तरह मुंह में,
0: ठीक हो गया।
1: और बाद में वो दूध पी ले, तो सुबह जिस टाइम वो जाएगा अपने बाथरूम में तो इंशाल्लाह इंशाल्लाह जब उसकी स्टूल पास होगा वहीं से साबित हो जाएगा कि इसके पेट में कीड़े हैं।
0: अगर कीड़े ना हो या कीड़े उससे भी हल ना हो उसे मसला, तो आपको क्लिनिक पर
1: फिर वो आपको क्लिनिक पे आना पड़ेगा। बाज दफा ऐसा भी होता है कि कीड़े निकल जाते हैं, बाज दफा कीड़े बड़े, बाज का तो ऐसे भी मरीज आए हैं जिनके पेट में ये तकरीबन इनकी लंबाई जो है वो 4 से 5 फीट की
0: भी इतनी ये
1: में बढ़ जाते हैं अंदर और फिर बहुत मुश्किल होती है।
0: अच्छा, तो इसका मतलब ये है कि ये जो बहन कह रही थी इनका भाई है, बेहतर ये है कि ये अलशिफा दवाखाना अलशवाल मार्केट टांग में एक मरतबा चक्कर लगा लें, क्योंकि
1: ये बेहतर आते हैं तो जाहिर बात है बच्चे को तफसील से देखा जाएगा, उसका मुआयना करके और फिर उसके लिए जो भी तजवीज हुआ वो उसको उसका रिजल्ट इंशाल्लाह देगा।
0: चले ठीक है। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम।
2: वालेकुम अस्सलाम जनाब।
0: की में हाल ठीक ठाक हो?
2: आवाज आंदी पई है?
0: बिल्कुल जी आंदी पई है। कौन ते कितो गाल करें दे पई?
2: जी मुश्ताक टांग की चले ना भैया।
0: जी हाजी साहब की में हाल ठीक ठाक हो? देवे तबीयत सी ठीक है तुम्हारी?
2: अल्हम्दुलिल्लाह अल्लाह दे बहुत एहसान है। तुम से ले पता करना है?
0: हां जी।
2: मेरा तो सारी जवार बैठे का काम होना है, साइकिल भी चले मैं टूटा फिरता वहाँ,
0: ठीक है।
2: लेकिन ना फुलतल जरा पेट भाई से लड़कता वाला है,
0: ये लड़क दवाने जी कम के रख रहे तो हाजी साहब
2: दर्जा काम कर रहे हैं। उम्र तकरीबन 52-53
0: साल है भाई, पेट तो लड़क दवाने
2: हूं तकरीबन साल है कैफियत बन गई
0: है। अच्छा,
2: दोनों गुल तले जो है ना थोड़ा लड़कन लग गया,
0: ठीक है। हाजी साहब बेहतर तो ये हो सी हकीम से बने तो कोई मशवरा दे सेन जो जरा तेरे पेट लड़कता पी है इसका इलाज वास्ते तुसा शवाल मार्केट तो डिठी हो सी टांग दे विच, ठीक है जी। शवाल मार्केट दे अंदर आखिर दोते हकीम से बने मौजूद होने फजरले 8 कोल चाह के ते दीगर 4 बजे तक, ठीक है। बिल्कुल जी अलेसे नहीं सही जी तो को डे रहे ना डिफिनेशन ही करके देसे, ठीक है जी। इधर गाल ही करेने मशवरा ही करेने हकीम साहब नाल ते बेहतर है तो इलाज दे तरफ आओ, ठीक है जी। मजीद रेडियो सुन दे रहो तो जी हकीम साहब पेट का लटकना दर्जी भाई है हमारे हाजी साहब पूछ रहे हैं सो क्या मशवरा देंगे?
1: बाज दफा ऐसा होता है कि काम इनका ज्यादा बैठने का है और बाज दफा ये होता है कि हमारा खाने का शेड्यूल बड़ा खराब होता
0: ऐसी बात
1: है, यानी हमने काम को देखना होता है, खाया पिया वहीं बैठ गए फिर दोबारा। कुछ वजूहात तो ये भी हो जाती हैं,
0: ठीक है।
1: कुछ वजूहात ये होती हैं कि पेट में फालतू चर्बी बनना शुरू हो जाती है, उससे भी ये चीज पैदा हो जाती है। लेकिन इसके लिए बेहतर तो तरीकाकार यही है कि आप क्योंकि टांग सिटी में है तो अगर ये बेहतर हो जाए कि आप चंद लम्हे निकाल के तो अगर मिल लेते हैं तो एक तो इनकी बॉडी का इनके मिजाज का
0: हाँ जी
1: उससे अंदाजा हो जाएगा,
0: ठीक है।
1: और फिर इन्हें देख के बेहतर तरीके से मशवरा भी मैं दे सकूंगा। देखिए बात होती है कि माइक पे बैठ के हम उस लिहाज से सिर्फ एक टेम्परेरी उसको हिंट्स दे सकते हैं,
0: ऐसी बात है,
1: उसको बता सकते हैं
0: बगैर देखे।
1: लेकिन जब मरीज मतब पे या दवाखाने पे आता है तो बाज़ुकात ऐसा भी होता है कि एक मरीज पे आधा आधा घंटा भी लग जाता है। उसकी वजह होती है कि जब तक केस उस पूरी तरह सामने नहीं आएगा,
0: ऐसी बात है,
1: उसकी हिस्ट्री नहीं जानेंगे तो उसकी तशखीस ही नहीं होगी तो फिर नुस्खा भी तजवीज नहीं हो सकता। लिहाजा बेहतर तो यही होता है कि मैं तो अपनी बहनों को अपने भाइयों को यही मशवरा देता हूँ कि यार अगर आप थोड़ा सा वक्त निकाल के अपने लिए आपने निकालना है, अगर हो सके तो आप खाली मशवरा कर लें,
0: ठीक हो गया।
1: वो आपके लिए ज्यादा सूटेबल होता है कि आपको स्टेप उठाने में आसानी हो जाती है कि मुझे ये पता चला है तो अब इसके लिए मैं क्या कर सकता हूँ,
0: ठीक हो गया। سو بالکل خواتین و حضرات آپ سن رہے ہیں پروگرام صحت کا پیغام جو کہ الشفا دواخانہ کے خصوصی تعاون سے آپ کی خدمت میں پیش کیا جا رہا ہے۔ سو بالکل جناب یہ پروگرام آپ سماعت فرماتے ہیں الشفا دواخانہ کے خصوصی تعاون سے انشاءاللہ حکیم صاحب صبح 8 سے لے کر شام 4 بجے تک کل اپنے کلینک میں موجود ہوں گے یعنی کہ الشفا دواخانہ میں۔ الشفا دواخانہ شوال مارکیٹ نس ٹریفک پوائنٹ ٹانک سٹی۔ السلام علیکم۔ السلام علیکم۔
2: وعلیکم السلام۔
0: جی کون ہے کہاں سے میرے بھائی؟
2: ہلو السلام علیکم۔
0: وعلیکم السلام جی۔
2: سلام جی
0: خیر خیریت جی ساسو طبیعت سی اچھا دسو کو لکم جن رس رہے ہو برو
2: جی خبر ہے
0: اچھا پیزو نہ خبر ہی کہو جی چیرے صحت والی سر مسوال سچ حکیم صاحب نے تپو سکوں جی سانس عمر سورا دے چونتیس پینتیس کال سید ابرورا ریڈیو ہے وار وا ان شاء اللہ حکیم صاحب سردی بارے کی مشرق ہو اوکے سولہ سر آپ ٹھیرا مننا جی حکیم صاحب پیارے بھائی کہہ رہے ہیں چونتیس پینتیس سال عمر ہے اور پاؤں درد کرتے ہیں
1: صحیح ہو گیا۔ اب پاؤں کی اس پہ تو ہم نے اچھا خاصا اس دن پروگرام بھی کیا ہے
0: بلکہ پورے دردوں پر ہی شو کیا ہے۔
1: درد کی اب کئی وجوہات ہیں خاص کر پیر درد کرتے ہیں تھکاوٹ سے کرتے ہیں اعصابی کمزوری سے کرتے ہیں معدے کی ہے ان کو شوگر کا مسئلہ ہے۔ اب اس کے لیے بہتر تو یہ ہے کہ آپ دواخانے پہ اگر چکر لگائیں
0: ایسی بات
1: تشخیص کرنے میں آسانی ہو اور بہتر مشورہ دیا جا سکے۔ ادر وائز یہ ہوتا ہے کہ آپ گرم پانی کا ٹکور دے کے تو وقتی طور پہ آپ اس کو جو بلڈ سرکولیشن ہے اس کو ٹھیک کر لیتے ہیں
0: ٹھیک ہے
1: تو پھر آپ کے دردوں میں آرام محسوس ہوتا ہے کہ آپ گرم پانی میں پیڈ ڈبوئیں اور اس میں تھوڑی سی ہلدی تھوڑا سا نمک ڈالیں
0: ٹھیک ہے
1: کچھ دیر 15 سے 20 منٹ آپ پیروں کو اس میں رکھیں تاکہ آپ کے جو مسام ہے وہ کھلیں اور وہ گرم پانی جو ہے وہ مسام کے ذریعے کی پوری باڈی میں سرکولیشن
0: ٹھیک ہے
1: تو انشاءاللہ آپ کا بلڈ سرکولیشن ٹھیک ہو۔
0: بالکل ایسی بات ہے۔ سو بالکل خواتین و حضرات آپ وابستہ ہیں ریڈیو امن 88.4 ٹانگ کے ساتھ اور صحت کا پیغام آپ سماعت فرما رہے ہیں جو کہ الشفا دواخانہ کے خصوصی تعاون سے آپ کی خدمت میں ڈیلی 7 سے لے کر 8 بجے تک پیش کیا جاتا ہے۔ سو خواتین و حضرات جتنے بھی ہمارے لسنر ہیں بہنیں ہیں بھائی ہیں پیشنٹس ہیں اگر آپ کو کوئی بھی قسم کا کوئی مسئلہ ہے حکیم صاحب ڈیلی بہت سارے بیماروں پر بات کرتے ہیں آپ کو مشورہ بھی دیتے ہیں سو جو آپ کا علاج ہے انشاءاللہ ہر قسم بیماری کا تسلی بخش علاج کیا جاتا ہے الشفا دواخانہ پر۔ آپ کی کوئی بھی بیماری ہے آپ کو ڈاکٹرز نے آپ کو حکیموں نے کہا ہے کہ یہ بیماری کا علاج ہی نہیں ہے ایسی بیماریاں ہوتی ہیں یا آپ نے بہت سارے علاج کرائے ہوتے ہیں سو اگر آپ نے بہت سارے علاج کرائے ہیں اس کی وجہ سے آپ کو کہیں بھی شفا نہیں مل رہی تو ایک مرتبہ آپ تشریف لائیں الشفا دواخانہ میں۔ الشفا دواخانہ میں انشاءاللہ کل صبح 8 بجے سے لے کر شام 4 بجے تک حکیم سید مشکور احمد شاہ صاحب موجود ہوتے ہیں جن کا تعلق اسلام آباد راول پنڈی سے ہے۔ سو جناب حکیم صاحب کی کوئی چھٹی نہیں ہوتی حکیم صاحب روزانہ اپنے کلینک میں موجود ہوتے ہیں جب چھٹی ہوگی تو وہ ہم آپ کو آن ایئر بتایا کریں گے لیکن سٹل فی الحال کوئی قسم کی بھی الشفا دواخانہ کی چھٹی نہیں ہے روزانہ دواخانہ کھلا ہوتا ہے ہفتے کے 7 دن ٹھیک ہے۔ حکیم صاحب صبح 8 سے لے کر شام 4 بجے تک بذات خود موجود ہوتے ہیں کلینک میں اور مریضوں کا چیک اپ معائنہ جاری رہتا ہے۔ بالکل جناب الشفا دواخانہ میں حکیم صاحب موجود ہوتے ہیں الشفا دواخانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانک سٹی۔ بالکل جناب ایک مرتبہ پھر الشفا دواخانہ کا جو ایڈریس ہے اپنے پاس نوٹ فرما لیجئے 0300 ایڈریس نوٹ فرما لیجئے الشفا دواخانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانک سٹی۔ مزید تفصیلات و معلومات کے لیے اور لائیو شو میں کال کے لیے اگر آپ کا کوئی صحت کے حوالے سے سوال رہ گیا ہے آپ پوچھنا چاہتے ہیں تو بالکل جناب آن لائنیں کھلی ہیں ایف ایم کا نمبر آن ہے آپ کال کر سکتے ہیں 0963-511-488 پر اور 0319-55-23-404 پر بھی آپ کال کر سکتے ہیں۔ السلام علیکم۔
2: السلام علیکم۔
0: وعلیکم السلام۔
2: خیریت ہے ٹھیک ٹھاک؟
0: اللہ کا شکر ہے۔ میرے بھائی کون اور کہاں سے بات کر رہے ہیں آپ؟
2: میں رفیق بات کر رہا ہوں محلہ مسجدان سے۔
0: جی رفیق بھائی کیسے ہیں ٹھیک ٹھاک ہیں؟
2: ہیلو
0: ہیلو جی جی رفیق بھائی کیا پوچھنا چاہیں گے حکیم صاحب سے آپ؟
2: मैं पूछ रहा हूँ कि मैं जब लेट जाता हूँ ना, जब सो जाता है रात को,
0: ठीक है,
2: या दिन को,
0: ठीक है,
2: फिर मेरे सर के जो हुई है ना, इसमें जो है ना दर्द होता है।
0: ठीक है हाँ जी सब,
2: कल तो सिस्टम में जो है ना मुझे कोई दर्द नहीं होता है, बेटा फिर भी दर्द नहीं होता है,
0: ठीक है,
2: जब मैं लेट जाता हूँ फिर दर्द शुरू हो जाता है।
0: सही था अजय साहब, दर्द सास उम्र सुमर दे بالکل جی حکیم صاحب بتائیے گا حج صاحب ٹانک محلہ میں سودان سے سن رہے ہیں یہی ہمارے ساتھ ہی ہیں ٹانک سٹی میں اور پوچھ رہے ہیں کہ جب میں رات کو سوتا ہوں تو میری پاؤں کی انگلیاں درد کرتی ہیں ایسے میں دن میں پھرتا رہتا ہوں کوئی درد نہیں ہو تو 55 عمر ہے حج صاحب کی تو ان کو آپ کیا مشورہ دیں گے
1: حاجی صاحب نے اپنی بلڈ شوگر چیک کروائی ہے بعض دفعہ یہ بھی ہوتا ہے کہ بلڈ شوگر کی وجہ سے بھی ایسے سمٹمز آ جاتے ہیں
0: ایسی بات ہے بالکل
1: اور اس اگر یہ شوگر چیک کرائیں تو پھر بہتر طور پہ اندازہ ہو سکے اور نہیں تو پھر یہ ہے کہ حاجی صاحب تھوڑا سا وقت نکالیں
0: ٹھیک ہے
1: تو ٹہلتے ہوئے بے شک دوا خانے کی طرف آ جائیں
0: ایسی بات ہے آپ کے بڑے نزدیک ہیں
1: اور پھر اس میں یہ ہے کہ مزید جانکاری اور اس پہ بہتر مشورہ
0: چلیں ٹھیک ہے ایسی بات ہے السلام علیکم السلام علیکم ہیلو السلام علیکم جی کی حال نہیں کون دے کتوں گال کریں دے پے میرا بھرا پیارا بھائی تو آواز مجھے زیادہ کٹ دے پی جی کون دے کتوں گال کریں دے پے جی پیارے بھائی کیا پوچھنا چاہندے وے حکیم صاحب دے کولوں
2: ڈاکٹر صاحب کوئی پتہ کر دے بچے ہیں تقریباً
0: ایک دے دو سال ہے تو میری 12 سال ہے سمن دی حالت منہ چو لالا آنے ٹھیک ہے میرے بھرا ریڈیو سن دے رہو تو حکیم صاحب دے کول اس دے بارے مشورہ کرنے ہیں چلو ٹھیک ہے ریڈیو سن دے رہا ہوں تو سنجی حکیم صاحب کیا مشورہ دیں گے آپ بھائی کو کہتے ہیں کہ ایک 6 سال کا بچہ ہے ایک 12 سال کا ہے اور سوتے ہوئے منہ سے پانی آنا
1: دیکھیں منہ سے پانی اگر آتا ہے تو اس سے صاف ظاہر ہے کہ ان کا معدہ ٹھیک نہیں ہے
0: ایسی بات ہے
1: بچے ہیں باہر کی چیزیں زیادہ استعمال کرنی ہے اگر اسکول میں پڑھتے ہیں تو پھر تو اور زیادہ ہے کہ
0: ایسی بات ہے
1: بسکٹ وغیرہ پاپڑ وغیرہ یہ چیزیں ہیں ان کا میدا خراب ہوا ہے اور اسی وجہ سے جو پانی ہے وہ رال کی صورت میں رالیں بہتی ہیں
0: ایسی بات ہے
1: تو اس میں ان کی تذابیت کا علاج کریں اور یہ بھی پاسیبل ہے کہ ہو سکتا ہے کہ بچوں کو قبض بھی رہتی ہو
0: ایسی بات ہے
1: تو اس کے لیے ضروری ہے کہ آپ بچوں کو میدے کا ان کا علاج کروائیں ورنہ آگے جا کے ایک تو ان کی گروتھ میں فرق آئے گا یعنی کمزور رہیں گے کیونکہ میدا صحیح طور پر خوراک ہی ہضم نہیں کرے گا مکمل طور پہ خوراک ہی نہیں ملے گی تو پھر اس لحاظ سے وہ کمزور رہ جائیں گے
0: ایسی بات ہے
1: اور اگر وہ پڑھ رہے ہیں تو ظاہر ہے دماغی طور پہ بھی وہ تھوڑے کمزور ہوں گے
0: بالکل ایسی
1: تو بہتر یہ ہے کہ آپ ان کے میدے کا علاج کروائیں انہیں معالج سے چیک کروائیں بہتر کسی بھی معالج سے چیک کروا لیں اور اگر آپ دوا خانے پہ لانا چاہتے ہیں یا بھی آپ صبح 8 بجے سے شام 4 بجے کے درمیان آپ لا سکتے ہیں تاکہ بچوں کو دیکھ کے اور ان کے مطابق دوائی بھی تجویز کی جا سکے کچھ ہدایتیں ہوتی ہیں کچھ تھوڑی سی احتیاط ہوتی ہے
0: ٹھیک ہے
1: تو انشاءاللہ بچے ہیں تو ان کے لیے زیادہ توجہ کرنے کی ضرورت
0: انشاءاللہ ہے ایسی بات ہے بالکل جناب یہ بھائی گرم مٹھو کو گال کی تھی پین ایویں کرو تو اپنے بالوں کو گھن کے حکیم سے اپنے کل موجود حسین فجر لے 8 کو چاہ کے تے شام لے 4 بجے تک تو اپنے بالوں کا علاج کراؤ تاکہ اگو انہوں کو کوئی مسئلہ نہ تھیوے الشفا دوا خانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانک سٹی السلام علیکم
2: السلام علیکم
0: وعلیکم السلام
2: السلام علیکم
0: وعلیکم السلام جی
2: رضوان گال کرے نا تو کہا کی چوں
0: جی کیا پوچھنا چاہندے بھی حکیم صاحب دے کولوں
2: اسا اے پوچھنا چاہنے ہیں جو سارے ایک مریض ہے او کو مرگی چاہیے مرگی
0: ٹھیک ہے
2: تے کیا مرگی دا علاج ہے حکیم صاحب دے کول
0: اے دسو ٹانگ کی چوں کیڑی چاچو گال کرے نے پے تساں گال کرنے پے ٹھیک ہے بھرا تے اے جڑا مرگی دا پیشنٹ ہے پیا ان دی عمر کتنی ہے
2: جی
0: اے جڑا مرگی دا مریض ہے پیا اس دی عمر کتنی ہے
2: تقریباً 16 سال
0: ان دی عمر ہے ٹھیک ہے جی ریڈیو سن دے رہو تساں انشاءاللہ علاج موجود ہو سی حکیم صاحب نال گال کرنی ہے اس بارے دے وچ حکیم صاحب کیا مشورہ دیں گے آپ بھائی کو؟
1: دیکھیں یہ بھی دیکھنا ہے ان سے کیس ہسٹری بھی تھوڑی سی لینی پڑے گی, آیا ماروسی تو نہیں ہے یعنی فیملی میں کسی کو شکایت نہیں تھی
0: بات بالکل,
1: اور کیونکہ ابھی اس کی اتنی عمر تو نہیں ہے بچے کی. تو دوسرا یہ ہے کہ ہاں اس کا علاج بالکل موجود ہے اور جتنی جلدی یعنی بہت زیادہ ٹائم نہ گزرے تو اس کا علاج ہے اور دیسی علاج میں ہے.
0: اچھا ایسا ہے کہ ابھی یہ جس بھائی نے کال کی تھی گڑاکوڑو خان سے, حکیم صاحب بہتر یہ ہے کہ یہ ان کا جو پیشنٹ ہے اس کو بھی ساتھ لیں, کیونکہ جب آپ نظری بدنی معائنہ کریں گے آپ دیکھیں گے اس کی حالت دیکھیں گے, جو اگر ان کے پاس رپورٹس ہیں آپ وہ دیکھیں گے, تو انشاءاللہ امید تو ہے کہ اس کا علاج دیسی طریقہ علاج میں موجود ہے.
1: بالکل ایسا ہی ہے, اگر وہ مریض لاتے ہیں تو سب سے یہ تو بہت اچھی بات ہے نا,
0: ٹھیک ہے,
1: اگر ان کی زبانی بتانا مریض کو خود اپنی نظروں سے دیکھنا
0: ایسی بات ہے,
1: اس میں بڑا واضح فرق ہے. جب مریض آئے گا اس کے بچے کی حالت دیکھنی ہے, اس کے علاوہ دیگر جو سمٹمز ہیں علامتیں ہیں وہ بھی نوٹ کرنی ہے, تو اس کا علاج انشاءاللہ ہو سکتا ہے, بچہ اس پریشانی سے نکل سکتا ہے.
0: چلے ٹھیک ہے, سو بالکل جناب جیڑے بھرا کال کیتی ہے جیڑے تیرے گھر دے وچ مریض ہے پی ایم ای دا, چاہے کوئی بھی مریض ہے کسوں دا پی جے کوئی مرگی دا مسئلہ ہوے, سری کوئی بھین کو ہوے, کوئی بھرا کو ہوے, کوئی بھنی جے کو بدری جے کو مسئلہ ہوے پیا, تو بالکل جناب دیکھو ہر بیماری دا علاج موجود ہوندا پیا ہے. اللہ تعالی نے اگر ایک بیماری دتی ہے تو اکو تو انشاءاللہ یقین رکھو اس دا علاج ہی موجود ہے پیا. اگر تو کو کوئی مسئلہ ہے میں مرگی تو جی میں بھرا کال کیتی ہے تا بھرا خان ایویں کرو تسا جڑا ہے کل حکیم صاحب دو گھنانو اپنے بھرا کو تو اڑا رشتہ دار ہے جڑا بھی ہے جڑا مرگی دا مریض ہے تو سلائی پے بہو پیچیدہ حالات اس تا کوشش کرو بھائی او کو جڑا ہے تسا کل گھنانو الشفا دوا خانہ تے, ٹھیک ہے جناب الشفا دوا خانہ جی میں تسا ٹانگ کی چاسو ٹریفک چوک کل تھوڑا اگو شوال مارکیٹ دا پتہ کرے سو تے شوال مارکیٹ دے بالکل آخر دوتے حکیم صاحب بنا دوا خانہ ہے الشفا دوا خانہ, الشفا دوا خانہ شوال مارکیٹ نست ٹریفک پوائنٹ ٹانگ سٹی. مزید تفصیلات و معلومات دے واسطے تے اپنا ایڈوانس نمبر بک کرن واسطے نمبر نوٹ فرما گن سو, پروگرام دے بعد اس نمبر تے حکیم صاحب نال رابطہ کر سکدے وے 0319 55 23 404 دوتے. السلام علیکم. وعلیکم السلام. وعلیکم السلام جی, کونر کہاں سے میرے بھائی؟
3: میں بات کر رہا ہوں
0: جی, کیا پوچھنا چاہیں گے حکیم صاحب سے آپ؟
3: میری عمر تقریباً 18 سال ہے اور تھوڑی شوگر کی شکایت ہے.
0: تھوڑی شوگر کی شکایت ہے,
3: ایک سال ہوئے شوگر کو ملا.
0: ٹھیک ہے ٹھیک ہے ٹھیک ہے. ہاں بالکل اس کا علاج بھی موجود ہے الشفا دواخانہ پر, اور آپ کی عمر بھی بہت کم ہے میرے بھائی, ریڈیو آپ سنتے رہے ہیں حکیم صاحب سے مشورہ لیتے ہیں. جی حکیم صاحب بتائیے گا, 18 سال عمر ہے بھائی کی اور ایک سال سے شوگر کا مسئلہ ہے.
1: بالکل ایسا ہی ہے, چھوٹی عمر میں بھی ہو سکتی ہے, ایسے بھی دیکھیں جو پیدائشی بچے ہیں
0: ایسی بات
1: ان کو بھی شوگر ہو جاتی ہے والدین کی طرف سے, لیکن چیز یہ ہے کہ آپ ڈائبٹیز پیشنٹ ہیں,
0: ٹھیک ہے,
1: تو آپ کو تھوڑی سی احتیاط بھی رکھنی ہے, اور دوسرا یہ ہے کہ اپنے علاج کی طرف توجہ بھی کرنی ہے.
0: ایسی بات ہے بالکل.
1: تو آپ نے اپنی جو شوگر فاسٹنگ میں یا رینڈم میں جب آپ چیک کرواتے ہیں,
0: ٹھیک ہے,
1: وہ کروا کے تو آپ رپورٹس جو ہیں اگر وہ ساتھ لے کے تو کوشش کریں کہ دوا خانے پہ ایک دفعہ مجھے ملیں. صبح 8 بجے سے شام 4 بجے تک میں روزانہ ہوتا ہوں. اس میں یہ ہے کہ ایک تو آپ کی رپورٹ سامنے ہوگی, آپ خود سامنے ہوں گے تو مجھے بہتر ہو جائے گا, اور اس کے علاوہ پھر آپ کے معدے کی کیا پوزیشن ہے, آپ کے اعصاب کی, آپ کے پٹھوں کی کیا پوزیشن ہے, کمزوری کتنی ہو رہی ہے آپ میں, یہ ساری چیزیں نوٹ کر کے اور پھر آپ کو میں بہتر مشورہ اور پھر اس کا بہتر علاج بھی بتا سکتا ہوں.
0: ٹھیک ہے, ایک میسج ہے کہ السلام علیکم. وعلیکم السلام. مجھے کہتے ہیں کہ بھوک نہیں لگتی, سارا دن میں بکریوں کے ساتھ پھرتا رہتا ہوں. حکیم صاحب انس بھائی حکیم صاحب سے پوچھیں, خالد گنڈاپور کہہ رہے ہیں کہ اس کا کوئی علاج بتائیں.
1: اس کا علاج بالکل ہے, اور اس کا علاج دوائی کی صورت میں ہے, اور دوائی جو ہے اس کے لیے آپ کو دوا خانے پہ آنا پڑے گا, آپ کو ملنا پڑے گا تاکہ وجوہات پتہ چل سکیں کہ آپ کی بھوک کیوں ختم ہو رہی ہے. اور دوسرا یہ ہے کہ ٹوٹکوں سے یا نسخوں سے آپ वक्ती तौर पे तो आप अपनी भूख बेहतर कर लेते हैं,
0: ठीक है,
1: लेकिन प्रॉपर उसका इलाज नहीं हो पाता, जो फिर कुछ अरसे बाद फिर आप महसूस करता है कि मुझे ज्यादा तकलीफ है। आप कोशिश कीजिएगा कि आप इधर अगर शिवाल मार्केट की तरफ आपको चक्कर लगे तो आप गुजरते हुए भी मशवरा करते जाए, हो सकता है आपके फायदे के लिए हो।
0: चले ठीक है, एक और मैसेज है कि अस्सलाम वालेकुम अनस भाई, मैं असमत अमान गांव कड़ू खान से आपको और मोहतरम हकीम साहब को सलाम।
1: वालेकुम
0: अस्सलाम। और कहते हैं, एक कॉल दरमियान में आ गई, सो कहते हैं कि अनस भाई ये जो पीला यरकान है ये अब खत्म हो गया है, तकरीबन 20 साल का बच्चा है, इसका परहेज बताए।
1: परहेज तो है लाजमी बात है, मिर्च मसाले और ऐसी चीजें जो कि चिकनाई वाली हो और गरम, वो उससे जरा एहतियात रखनी पड़ेगी। कोशिश कीजिए कि इसको जरा ठंडी, जैसे खीरा हो गया, कद्दू का सूप हो गया, या मिठे हो गए, या आप गंडेरियां ले लें, या फिर आप ये अनानास भी ले सकते हैं, या सॉरी पाइनएप्पल जो है,
0: अनानास
1: नहीं,
0: पाइनएप्पल नाशपाती, पाइन एप्पल के बारे में कह रहे हैं ना,
1: मैदे के लिए इस्तेमाल होता है।
0: हाँ जी।
1: और
0: कोई फ्रूट है,
1: फ्रूट है, और पपीता,
0: पपीता,
1: पपीते का रस आप इनको इस्तेमाल करा सकते हैं, तो जो थोड़ी बहुत ही उसमें कसर रह भी गई होगी तो इंशाल्लाह ये पपीते के रस से वो दूर हो जाए।
0: चले ठीक है, एक और मैसेज है कि मैं कल इस्लामाबाद जा रही हूँ, मुझे सफर में उल्टी आती है, इसके लिए कोई नुस्खा बताएं। जी हकीम साहब, कोई नुस्खा बताएं आप
1: इसके लिए। फिर यह है कि आप अनारदाना जो है ये भी इसके लिए बड़ा कारगर होता है, आप अनारदाना के पास खुशक अनारदाना रख सकते हैं और थोड़े से दाने उसके मुंह में डाल के आप उसको चूस सकते हैं, उससे यह है कि आपकी कैफियत ऐसी नहीं होगी कि वो वॉमिटिंग वाली हो और आपका सफर बेहतर हो जाएगा। कुछ लोगों को होती है एलर्जी, कुछ सफर करें तो वो दिल मतली करता है,
0: ऐसी बात है बिल्कुल,
1: इसके लिए आप ये इस्तेमाल कर सकते हैं, अदरवाइज तो फिर आप कोई भी खट्टी मीठी गोली।
0: ठीक है, अच्छा हकीम साहब, प्रोग्राम का टाइम खत्म होने वाला है, कॉल्स भी बहुत सारी आ रही हैं, एसएमएस भी आज कुछ रह गए हैं, सो आखिर में क्या कहना चाहेंगे?
1: आखिर में बस यही कहना है कि आप अपनी तरफ थोड़ी तवज्जो दें।
0: हाँ जी।
1: अपने लिए वक्त निकालें और कोशिश करें कि अपने आप को, अपने वजूद को साफ सुथरा रखें,
0: ऐसी बात है,
1: और कुदरत के नजदीक होने की कोशिश करें। जब आप कुदरत के नजदीक होते हैं और उससे उसके लिए बेहतर जो है वो है नमाज।
0: नमाज
1: जब आप नमाज की तरफ रजू करते हैं या आप खुदा के बिल्कुल नजदीक हो जाते हैं तो इंशाल्लाह इंशाल्लाह यकीन है कि आपके मर्ज में कोई वजह नहीं कि वो मर्ज रह जाए।
0: ऐसी बात है कि इंशाल्लाह आप कल मौजूद होंगे,
1: इंशाल्लाह सुबह 8 बजे से शाम 4 बजे तक मैं अपने मतलब पे मौजूद हूँ।
0: चले ठीक है, बहुत मेहरबानी है। तो बिल्कुल खवातीनों हज़रात, आप लोगों ने गुफ्तगू समाज फरमाई देसी तरीका इलाज के माहिर हकीम सैयद मशकूर अहमद शाह साहब की, जिन्होंने आज बहुत मुफीद बातें की। उम्मीद करता हूं कि ये बातें आपके लिए बहुत फायदा मंद होंगी। सो आपका कोई भी मसला है, जिस बीमारी से में भी आप मुबतला हैं, इंशाल्लाह रोजाना हकीम साहब अपने क्लिनिक पर मौजूद होते हैं, कल भी मौजूद होंगे और हफ्ते के 7 दिन क्लिनिक खुला होता है। आप सुबह 8 से लेकर शाम 4 बजे तक आ सकते हैं अलशिफा दवाखाना में और अपना इलाज करा सकते हैं। समय निक्राम देसी तरह का इलाज जिसका कोई किस्म का कोई साइड इफेक्ट नहीं होता, और एक ऐसे हकीम, ऐसे तजर्बाकार हकीम जिनका ताल्लुक इस्लामाबाद रावलपिंडी से है, आपके शहर टांग में अपनी खिदमत दे रहे हैं, तो आप लोगों के लिए बहुत ही बड़ा मौका है, बहुत बड़ी अपॉर्चुनिटी है कि आप आए हकीम साहब से इलाज कराएं। इंशाल्लाह आप मायूस नहीं होंगे और आपको बहुत ही बेहतरीन और इंशाल्लाह मौसर इलाज मिलेगा। देसी और हर्बल तरीका इलाज से हमेशा ही की ना याद रखे सो अलशिफा दवाखाना। बिल्कुल जनाब, देसी और हर्बल तरीका इलाज के लिए हमेशा एक ही नाम याद रखना है, अलशिफा दवाखाना। अलशिफा दवाखाना, शवाल मार्केट, नस ट्रैफिक पॉइंट, टांग सिटी। इंशाल्लाह हकीम साहब कल मौजूद होंगे सुबह 8 से लेकर शाम 4 बजे तक। मजीद तफसीलात मालूमात के लिए हेल्पलाइन नंबर नोट फरमाइए, 0319-55-23-404 पर आप प्रोग्राम के बाद भी हकीम साहब से राबता कर सकते हैं। सो इंशाल्लाह कल सुबह 8 से लेकर शाम 4 बजे तक अलशिफा दवाखाना खुला होगा और रोजाना खुला रहता है। इसी के साथ मेरे प्रोग्राम का टाइम भी खत्म हो चाहता है। इंशाल्लाह आपसे कल फिर होगी मुलाकात इसी टाइम पर इसी स्टेशन पर, तब तक के लिए अपना बहुत सारा ख्याल रखिये। अल्लाह हाफिज़, अल्लाह निगेबान एंड अस्सलाम वालेकुम।

दुनिया में हो गए सी शिसो सखुले शिसो सखुले सखरावे जस्तावे ते समावे सम बिल दुनिया होए सो बिल्कुल सी नो टेंशन कॉस्मेटिक्स पाकिस्तान गुलगुला और इतनो को नो टेंशन कॉस्मेटिक्स पाकिस्तान इंतखाब कवले से यूज कवले से राखिसले से नो टेंशन कॉस्मेटिक्स पाकिस्तान गोल्ड ब्यूटी क्रीम हासे गोल्ड ब्यूटी क्रीम हासे अदीन लवा से नो टेंशन डायमंड फार्मूला क्रीम से हाथ से यूज कवले से नो टेंशन डायमंड फार्मूला क्रीम से किस को अड़गने से दिमेश दमख دغونه تیر سری سیانه په مکمل توګه ختمې شي کنه نو زما خويندو نو زما رونو خبره واوره خبره واوره نوټینشن کاسمیټکس پاکستان چې کوم زمګ نوټینشن ګولډ بیوټی کریم دی ضروري استعمال کې شته نو ان شاء الله خستا مزیدار رزلټ به مو تاسو ته ملوي شي مشتبه ملوي شي تاسو مو ملوي شي ټول ته ملوي شي خاص نو انتخاب ضرور کوئ نوټینشن کاسمیټکس پاکستان ګولډ गोल्ड ब्यूटी क्रीम सी यादी ने लवा सी डायमंड फार्मूला क्रीम सी सही दी जरूर यूज के इस्तेमाल के सो गुल गुलाब रुदन तो प्रोग्राम शुभ खबर तरीके होता सरा कम से मंगा नूर प्रोडक्ट से पाई वहां खबर के उसे नो द टूल ना अवल फर्स्ट ऑफ ऑल तसुक पर गुलीमाम से जिम आवाज हो रही थी अब तो बहुत ऐसी हो महल शादी हेल के सी महल अमाखिल से अमाखिल उसे से महल शादी हेल लेक्सर से हड़ेंगे खुद मुसलमान से जा पके शकवा खास से नो बिल्कुल से अमाखिल से महल शादी हेल से मिलावे से دو چا سره زمګ پروډکټس ملاوي شي جناب د زربتانه شي وکور شي د مش تمام پروډکټس ملاوي شي دو کوتب خان سکول سره نږدې خاصي مشومان سکول ته لږه کوي نوټینشن یو ډبې د سره اوسه کروڑا شاسي نوټینشن

Bismillahirrahmanirrahim. Assalamu alaikum and very warm welcome to all the studio listeners of Global FM 91 Dehran, Radio Pehram 97.4 Pahadpur and Radio Aman 88.4 Tanga. Jinab, teen bade station hamare ilake ke aur ek awaz jo awaz hai khoobsurti ki, jo awaz hai sehat ki aur jo awaz hai shifa ki aur ye awaz hai kisan ki. تو سامعین کرام کیسے ہیں آپ سبھی لوگ, میں امید کرتا ہوں کہ جناب بالکل جی ٹھیک ٹھاک خیریت سے عافیت کے ساتھ ہوں گے. اور جناب اس وقت ہمارے پروگرام کے انتظار میں اپنے ریڈیو کو ٹیون کر کے بیٹھے ہوں گے, اور کیونکہ جناب یہ وقت ہے بیداری کا, یہ وقت ہے جاگنے کا, کیونکہ اس وقت آپ لوگ جو ہے وہ جناب اپنی نیند پوری کر کے, ہاں جناب نیند کو پوری کر کے, اور اس وقت ایک دفعہ پھر سے جناب وارم اپ ہونے کے لیے جناب چائے کے کپ کو اپنے ہاتھوں میں لے چکے ہوں گے. اور چائے کا کپ جب ہاتھ میں ہوتا ہے جو جناب چائے علامت ہوتی ہے آپ کو بیدار کرنے کی, آپ کو جناب پھر سے ایکٹیویٹ کرنے کی, آپ کے اندر پھر سے جان ڈالنے کی اور آپ کو وارم اپ کرنے کی. جناب تو اس وارم اپ پوزیشن میں, اس بیداری کی حالت میں ہم آپ کو ڈھیر سارا ویلکم کرتے ہیں جناب کیسن کی دنیا میں, کیسن نیچرل پاکستان کے اس پروگرام میں جس کا نام ہے کیسن ٹی ٹائم شو. جناب یہ پروگرام ہر روز آپ کی خدمت میں پیش کیا جاتا ہے تین اسٹیشن سے ایک ساتھ, یعنی کہ ریڈیو پیغام پہاڑپور 97.4 کی فریکوینسی, گلوبل ایف ایم 91 ڈیرہ اسماعیل خان, اور ساتھ میں ریڈیو امن 88.4 ٹانک. جناب ایک اور ایف ایم کو ساتھ میں اٹیچ کرنے کی ہماری بھرپور کوشش ہے, کیونکہ اس ایریا میں ہم نے اپنی کمپنی کو لانچ کیا اور بیچ میں تھوڑا سا بریک آ گیا تھا. میں بات کر رہا ہوں وزیرستان کی وانا کی, اور وانا میں جناب جو ہے ہماری کمپنی کو, اور وانا کے اندر ہماری کمپنی کو بہت اچھے طریقے سے لوگ جانتے ہیں, کیونکہ پچھلے سال ہم نے بڑی اچھی اس کی لانچنگ کی تھی اور وانا کے لوگوں نے بہت زبردست قسم کی خریداری کی اور بہت زیادہ ہماری سیلز ہوئی. بیچ میں ہمارا جو سیٹ اپ تھا وہ بندہ جو ہے دبئی چلا گیا, تو جس کی وجہ سے ہمیں سسٹم سیٹ اپ وہاں پر ڈسٹریبیوٹر کو جو ہے ڈسکنیکٹ کنٹینیو کرنا پڑ گیا, لیکن ایک دفعہ پھر سے انشاءاللہ وہاں پر جیسے ہم ایف ایم کوشش کر رہے ہیں کہ اسی گھنٹے میں ہمیں سپیس مل جائے تاکہ اسی ایک گھنٹے کے اندر ڈیرا پہاڑپور اور ٹانگ کے ساتھ وانا یعنی کہ وزیرستان بھی ہماری اس آواز کو ایک ساتھ سن سکے. مدینے جناب سب سے پہلے اللہ تعالیٰ کا کرم ہے, اللہ تعالیٰ کا ڈھیر سارا شکریہ کہ اللہ تعالیٰ نے ہمیں کم وقت کے اندر ڈھیر ساری عزتوں سے مقام سے نوازا ہے کہ جناب 2021 میں لانچ ہونے والی یہ کمپنی اس وقت مارکیٹ کی لیڈنگ کمپنی بن چکی ہے, اور وہ کمپنی کے جس کے پاس سب سے زیادہ سب سے بڑی رینج ہے پروڈکٹس کی جو شاید کسی اور کے پاس نہ ہو, جو کیسن نیچرل پاکستان کے پاس ہے. اس کے اوپر ہم اللہ تعالیٰ کے ڈھیر سارے شکر گزار ہیں کہ بہت جلد اللہ تعالیٰ نے ہمیں صف اول کے اندر ٹھہرا دیا ہے. بعض اوقات کمپنیاں لانچ ہوتی ہیں اور ان کے چار چار پانچ پانچ سال تک ایک ایک دو دو تین تین چار چار پروڈکٹ ہوتے ہیں, لیکن اس وقت ہم آپ لوگوں کے ساتھ تقریباً 30 سے اوپر پروڈکٹ جو ہے آپ لوگوں کے لیے تیار کر چکے ہیں, اور ہر ایک پروڈکٹ آپ کی نیڈ ہے, آپ کی ضرورت ہے. جناب پورا ایک گھنٹہ ٹی ٹائم, یہ چار سے لے کر پانچ کے دوران میں یعنی خلیل تابع شوان آپ لوگوں کے ساتھ, اور باتیں ڈھیر ساری ہم کرتے ہیں آپ کی کام کی, وہ باتیں جناب جو آپ کو فائدہ پہنچاتی ہیں, وہ باتیں کہ جنہیں سن کر آپ کو اچھا لگے, اور وہ باتیں جو آپ کے ذہن میں نہ صرف جائیں بلکہ بیٹھ جائیں اور بیٹھنے کے بعد اثر چھوڑیں اور آپ کو جناب مجبور کریں کہ آپ کیسن نیچرل پاکستان کے پروڈکٹس کو خریدیں, کیونکہ جناب کیسن نیچرل پاکستان کے پروڈکٹس کے اندر شفا ہے. جی جناب باتیں کریں گے, اور ہماری کوشش ہوتی ہے کہ آپ لوگوں کے ساتھ ہر دن ایک نئے پروڈکٹ کے ساتھ آپ لوگوں کے ساتھ پیش آئیں, اور آپ لوگوں کو اپنے پروڈکٹ کے بارے میں تفصیل بتائیں, جیسے کہ ہم ہر روز کسی نہ کسی پروڈکٹ کے حوالے سے آپ کو ڈیپلی بریف کرتے ہیں. لیکن اس سے پہلے سامعین کرام, اللہ تعالیٰ کے بنائے ہوئے جو قانون ہیں,
उनमें से कुछ कानून, कानून तो सारे अल्लाह ताला के प्यारे हैं, निज़ाम कुदरत अल्लाह ताला का बहुत ही अजीम है, बहुत ही जबरदस्त है, लेकिन कुछ कानून अल्लाह ताला के ऐसे हैं जिन्हें हम कहते हैं कि अगर उनके ऊपर आप अमल करना शुरू कर देते हैं तो आपकी जिंदगी के अंदर बहुत सारी आसानियां शुरू हो जाती हैं। जैसे कि लेने का असूल है, ठीक है जनाब, लेने का असूल उलट असूल है। यहाँ पर जो है अल्लाह ताला का जो निज़ाम है उसमें ये है कि जब आप कोई चीज लेना चाहते हैं तो पहले दे, फिर उसके बाद आपकी झोली भर जाती है। यानी कि अगर आप रिस्क की तरह, आप रिस्क चाहते हैं, आप चाहते हैं कि आपका रिस्क बढ़ जाए, तो अपने दिए हुए में से देना शुरू कर दें। आपके रिस्क में बरकत तब तक नहीं होती सामने के नाम जब तक आप अपने दिए हुए रिस्क में से कुछ हिस्सा मुख्तस नहीं करते। उस दिन लेबर डे के ऊपर जैसे हमने आप लोगों के साथ तफसील के साथ बात की है, बिल्कुल ये निज़ाम बहुत ही जबरदस्त है, उल्टा निज़ाम है लेकिन बहुत ही जबरदस्त निज़ाम है कि जब आप देने लगते हैं तो खुद ब खुद आपके पास जो है पैसे आना शुरू हो जाते हैं। निज़ाम उलट है लेकिन इसका बहुत ही पॉजिटिव आपको रिस्पॉन्स मिलता है, यानी कि आपके पास, आप ये चाहते हैं कि आपको पैसे मिल जाएं, आपका रिस्क बढ़ जाए, तो अपने रिस्क में से कुछ देना शुरू कर दें। अगर आप चाहते हैं कि आपके पास इल्म का जखीरा आ जाए, आपके पास बहुत सारा इल्म आ जाए, तो अपने इल्म को बांटना शुरू कर दीजिए। कुछ लोग कहते हैं नहीं ये हमारा सीक्रेट है, हम ये किसी को नहीं बताएंगे, ये हम कुछ नहीं करेंगे, ऐसे लोगों का इल्म नहीं बढ़ पाता। जो अल्लाह ताला के दिए हुए इल्म में से उस इल्म को तकसीम करते हैं, लोगों तक उस इल्म को पहुंचाते हैं, तो आप यकीन कीजिए कि उनके इल्म के अंदर बहुत सारा इजाफा हो जाता है। इसी तरीके से जनाब कहते हैं कि इज्जत और शोहरत, आपको अल्लाह ताला ने इज्जत दी है, आप दूसरे लोगों को इज्जत दीजिए, आपकी इज्जत में भी इजाफा होगा। तो ये तीन बड़े काम, यानी कि एक पैसे में बढ़ोतरी चाहते हैं तो भाई अपने अल्लाह के रब में से दिए हुए रिस्क में से बांटे, ठीक है जनाब। इल्म आपके पास है तो जितना इल्म है उसको तकसीम कीजिए, और जिस इज्जत से अल्लाह ताला ने आपको नवाजा है लोगों को उसी इज्जत से नवाजे, आपकी इज्जत के अंदर इजाफा होगा। जनाब मुझे कहते हैं खलील दावे शामान, और आप लोग सुन रहे हैं इस वक्त ग्लोबल एफएम 91 रेडियो प्रोग्राम एंड अमन रेडियो 88.4 से, ये सन नेचुरल पाकिस्तान का प्रोग्राम, ये सन टी टाइम शो हमारे।

ڈیئر وقت کیے بغیر پروگرام کی طرف آتے ہیں. یہ ایک چھوٹی سی کہانی ہے جس میں ایک بادشاہ ہے, ایک استاد ہے اور ایک شاگرد ہے. تین کردار ہیں اس میں. اب ہر ایک کا اپنا ایک کردار ہے. دیکھتے ہیں کہ اس کردار میں وہ شخص جس کا یہ کردار ہے وہ اپنا کردار کس طریقے سے آسان طریقے سے ادا کرتا ہے یا اس میں کوئی کمی کوتاہی کرتا ہے. تو ڈیئر سامعین اور ڈیئر ناظرین, ایران کا ایک بادشاہ تھا اور اس نے اپنے بیٹے کی تعلیم و تربیت کے لیے ایک اچھا انتظام کرنا چاہا کہ کس طریقے سے ہو میں بیٹے کی اعلیٰ تعلیم کے لیے کوئی اچھا سا بندوبست کر لوں. تو اس کی خاطر اس نے بہت سارے اساتذہ کرام کو بلایا اور ان کو دیکھا کہ آیا میرے بیٹے کو اچھی تعلیم, زیور تعلیم سے اور زیور اخلاق اور کردار سے کون آراستہ کر سکے گا. تو ان کا باقاعدہ ایک امتحان لیا گیا, لیکن اس میں ایک ایسا قابل, ایک ایسا ہونہار اور ایک ایسا ذہین و فروتین استاد کا انتخاب کیا جس کی وجہ سے بادشاہ کو بڑا اطمینان اور تسلی ہوئی کہ میرے بیٹے کی تعلیم و تربیت اس کے ذمہ ہے تو ایک اچھا استاد بن سکے گا. ایک اچھا انسان اور ایک اچھا بادشاہ بن سکے گا. تو اس استاد کو جب سلیکشن اس کی ہوئی, اس سے کہا گیا کہ استاد جی, میرا ایک لوتا بیٹا ہے اور تخت کا وارث ہے, اور تخت کے وارث کو کون کون سی چیزوں کا ہونا ضروری ہے, کون سی خوبیوں کا ہونا ضروری ہے اور کن برائیوں کا ان سے دور رہنا ضروری ہے کہ اس میں کسی قسم کی برائی نہ ہو, اور اس کے اندر کمال کا صبر, توکل, برداشت اور اس کی کمال کی خوبیاں ہوں کہ لوگ ان سے انسپریشن لیں, انسپائر ہوں, موٹیویشن لیں اور لوگ اس کو صحیح معنوں میں باپ کا جانشین سمجھیں. تو اس حوالے سے آپ نے اس کی پرورش کرنی ہے ٹیچنگ کے ساتھ ساتھ ٹریننگ, یعنی پڑھانے کے ساتھ ساتھ آپ نے اس کی تربیت کرنی ہے, کیونکہ یہ معاملہ فہمی میں کمال ہو, مطلب اور حالات کو بہتر طریقے سے پیچ اپ یعنی حل کرنے میں بھی ماہر ہو, اور موقع شناس بھی ہو, مردم شناس بھی ہو, اور امور سلطنت کی انجام دہی کے سارے گر اس کو آتے ہوں. تو یہ تو اتنی ساری باتیں اور خوبیاں ایک فرد میں پیدا کرنا یہ صرف استاد ہی کر سکتے ہیں, لیکن یہ والدین آج کل ان چیزوں پر فوکس نہیں کرتے کہ وہ تعلیم کے ساتھ ساتھ کردار کے لحاظ سے بھی اعلیٰ ہو اور وہ کسی کے لیے بھی درد سر اور کسی کی آنکھوں میں آنسو بننے کا سبب نہ بنے. اور یہی بچہ جب باپ بنے تو باکمال ہو, بھائی بنے تو باکمال ہو, ہاں سسر بنے تو بھی باکمال ہو, دادا کچھ بھی بنے, لیکن اس کے کردار کی خوشبو ہر ایک کو معطر کرتی جائے. تو بہرحال استاد نے سبق کا آغاز کر دیا, پڑھانا شروع کر دیا اور ساتھ ساتھ تربیت قرآن مجید سے آغاز کیا, اور جو قرآن مجید پڑھے تو وہ ایک بڑا انسان, وہ اعلیٰ انسان, وہ با کمال انسان, وہ کیریسمیٹک پرسنالٹی کیوں نہیں بنے, قرآن کے اندر تو ایک بہت بڑا انسان بننے کے تمام جوہر اور کمالات موجود ہیں, لیکن اگر آپ کو پڑھانے والا بہتر طریقے سے پڑھا سکے. بات یہ ہے. تو قرآن کو سمجھا, ترجمہ مختلف طریقے سے ہر اینگل سے پڑھانے کی کوشش کی, مطلب حدیث طیبہ کا درس بھی لیا, اصول فقہ سے بھی خود کو روشناس کریا, تعلیم مکمل کی, اور اس عرصے میں 8 سال 10 سال 15 سال جتنا بھی اس کا عرصہ تھا شاگردی میں, دستار فضیلت کو بھی اپنے ماتھے کا جھومر بنایا. لیکن ایک عجیب واقعہ, مطلب فارغ و تحصیل ہو گیا اور بادشاہ نے ایک بہت بڑا خوبصورت جشن بھی منایا اور استاد کو بھی اعزاز و اکرام سے نوازا, تحفے تحائف بھی دیے کہ واقعی میرے بیٹے کے اندر آپ نے کمال, وہ چھوٹے سی چنگاری سے آپ نے ایک بہت بڑا شعلہ بنا دیا ہے, وہ چھوٹے سے بیج نے آپ نے ایک تناور, پھلدار اور سایہ درخت بنا دیا ہے. تو اس وجہ سے اس کو انعام اور اکرام سے بھی نوازا اور اس کو شرف, مطلب ایک تعریفی سند بھی عطا کی, ایک مطلب اس لحاظ سے جو تھی. بہرحال ایک دن, دنوں میں سے ایک دن, مہینہ, ہفتہ, دنوں کے بعد شاگرد کو بلایا استاد نے. وہ بڑے ادب اور احترام کے ساتھ گیا, استاد نے اس کو بٹھایا اور
मतलब उस जमाने की जो स्टिक थी या कोई जो और आला था जिससे शागिर्दों को मारा जाता था, और उसकी खूब पिटाई की जैसे कोई दुश्मन की करता है ना, उसकी खूब पिटाई, उसको मारा, बिला वजह मारा। अब न शागिर्द जानता है कि मुझे क्यों मारा है, कि पूरी जिंदगी मैंने इस अदब और एहतराम के साथ वक्त गुजारा है, कभी किसी चीज में नागा नहीं किया। तो उस्ताद मोहतरम ने मुझे, कहानी यहां से शुरू होती है डियर सामेईन और डियर नाजरीन, तो मुझे उस्ताद ने क्यों मारा, तो उस्ताद से पूछा कि उस्ताद जी मैंने कभी आपकी नाफरमानी की हो, मैंने बिला वजह आपको तंग किया हो, सबक याद करने में कोताही की हो, तो आपने मुझे क्यों मारा। उस्ताद ने खामोशी इख्तियार की। देखो आजकल भी कुछ बच्चे ऐसे होते हैं जो असातिज़ा के साथ रीजनिंग करते हैं, बहस करते हैं। उसने पूछ लिया, उस्ताद ने खामोशी इख्तियार की, शागिर्द चला गया बाप के पास। बहुत बादशाही वक्त था, नौकर चाकर बड़ा महल के अंदर दाखिल और कहा, अबू जान, कहा बेटा बोलो, कि मुझे उस्ताद ने बिला वजह मारा है और मैंने कभी कोताही नहीं की, कभी नाफरमानी नहीं की, कभी बेअदबी नहीं की, तो मुझे इतना मारा कि मेरे जिस्म पर नील पड़ गए हैं, निशान पड़ गए हैं। अबू जान ये तो बड़ी ज्यादती है और ज्यादती, आप इससे बदला लें, इससे कहें, इससे पूछें कि आखिर मेरा कसूर क्या था। तो उस्ताद ने कहा कि बादशाह ने कहा कि बेटा मैं शागिर्द और उस्ताद के मामले में दखल अंदाजी नहीं कर सकता। उसने कहा कैसे नहीं, मुझे बिला वाला मारा है, मैंने कभी उसकी नाफरमानी नहीं की, कभी गलती नहीं की, कभी हुक्म अदूली नहीं की। उसने कहा नहीं बेटा, उस्ताद ने अगर आपको सजा दी है और आखिर में जाकर दी है तो इसमें वजह, इसमें हिकमत, कोई मंतक होगी जिसकी बुनियाद पे आप। उसने कहा ये कैसी मंतक, ये कैसा उसूल, ये कैसा राज है। उसने कहा बेटा कुछ राज वक्त के साथ साथ समझ में आते हैं। बहरहाल उधर से मायूस होके माँ के पास गया, और जब माँ के पास गए तो माँ तो और भी ज्यादा रहम वाली होती है कि अम्मी जान को रोता हुआ बताया कि अम्मी जान मेरे उस्ताद ने आज मेरे साथ जुल्म किया और मैंने कभी उसकी नाफरमानी नहीं की, लेकिन मुझे सजा दी, तो मेरा तो कोई कसूर नहीं था, आप अबू से कहें कि उसको सजा दे या उससे पूछे कि मुझे क्यों मारा। तो शागिर्द माँ ने भी उसे कह दिया कि बेटा जब बाप खामोश है और उस्ताद ने भी जवाब नहीं दिया तो मैं भी तीसरा किरदार हूं, मैं भी खामोश हो जाऊंगी। तू खामोशी इख्तियार, हो सकता है वक्त के साथ साथ ये राज तुम पे खुल जाए, लेकिन फिलहाल मैं आपको इसका जवाब नहीं दे सकती। डियर सामईन और डियर नाजरीन, कोई वो ऐसा वक्त था ना, ये दौर उस दौर की बात है जब बादशाह भी खामोश हो जाता था। आज तो अगर किसी गरीब आदमी या अमीर आदमी कोई भी हो, वो मतलब अमीर हो या अगर उसके बेटे को तुमने छू लिया ना, हाथ लगा लिया, कोई डांट लिया, तो अगले दिन उसका बाप पता नहीं किस अंदाज से आता है। वो मुझे और आपको बेहतर तरीके से पता है, मुझे तो बहुत तजर्बा है इस लिहाज से। अगर थोड़ा सा आपने उसे डांट दिया, अब डांट किस वजह से, उसके किरदार के हवाले से होगी, उसके अखलाक के हवाले, उसके तालीम और बेहतर मुस्तकबिल, उस्ताद की उसके साथ क्या जातियात हैं कि बिला वजह उसको मारे। तो कोई भी उस्ताद हो वो हमेशा अपने शागिर्द का भला चाहता है, वालदेन भी भला चाहते हैं। तो ये वो दौर था जब बाप भी गुस्सा पी जाता था और माँ भी खामोश हो जाती थी, और यहाँ तक के बादशाह, अब बादशाह एक आम आदमी खामोश नहीं हो सकता, तो बादशाह कैसे खामोश रह सकता है, लेकिन वो भी खामोश हो गया। अब शागिर्द ने भी अपनी तरफ से कोई आदमी नहीं भेजे कि उस्ताद से इंतकाम ले और उससे पूछें और उसको छुपके से उसको मतलब डराएं, धमकाएं, धमकी दें ताकि वो मुझे बता सके कि मुझे, लेकिन वो भी खामोश हो गया। और कुछ बातें वक्त पर इंसान छोड़ देता है, वक्त बेहतरीन उस्ताद है, वक्त बेहतरीन मरहम है। तो डियर समीन और डियर नाजिम, बड़े मैंने देखे कि वालदेन आते हैं और उस्ताद के साथ बड़ी बदतमीजी करते हैं, तो इससे नुकसान क्या होता है, बच्चे का मुस्तकबिल दाव पर लग जाता है। तो डियर सामेईन और डियर नाजरीन, ये बात तो खत्म हो गई। बहरहाल वो अदब का दौर था, हाँ जी अदब का दौर था और कामयाब दौर था, और उस दौर में लोग असातिज़ा की बड़ी कदर करते थे ना। तो इस हवाले से डियर सामेईन और डियर नाजरीन, वक्त गुजरता गया, सुबह शामें आती गई और सुबह शामें आती गई, जिंदगी गुजरती गई, कुछ साल गुजरे और कुछ साल, क्या आज कुछ साल है, 22 साल गुजर गए। कितने 22 साल, इसमें इंसान वाकई ही हालात वाकियात जिंदगी में आते हैं, नशेब फराज आते हैं, और इन्हीं हालात में इंसान हालात की चक्की में पिस कर वो एक मजबूत इंसान, एक तनावर दरख्त बनता है। तो 22 साल गुजरे तो वो यकीनी बात है बेटा बहुत मजबूत हो गया था, ताकतवर हो गया था, और इल्म फहम
تجربے اور وقت کے ساتھ ساتھ اس کے اندر اور صلاحیت کر گیا تھا, معاملہ فہم مردم شناس ہو گیا تھا, امور سلطنت جان گیا تھا. ڈیر سامین, اور دوسری بات یہ کہ اس کا باپ مر گیا اور بیٹا خود اس کی سلطنت پر بیٹھ گیا. ڈیر سامین اور ڈیر ناظرین, ایک بات اور کرتا چلوں کہ جن معاشروں میں اساتذہ کی قدر ہوتی ہے, احترام اور قدر و منزلت دی جاتی ہے, وہاں وہ معاشرے ترقی کرتے ہیں. اور آپ دیکھ لیں کہ وہ معاشرے کہاں پہ ہیں اور پاکستان کہاں پہ ہے. تو بڑوں کی قدر اور اساتذہ کی قدر اور اہل علم کی جو قدر و منزلت کی جائے اور اس کو احترام دیا جائے, اس کو ایک سٹیٹس مقام معاشرے میں دیا جائے, تو وہ لوگ کامیاب بھی ہوتے ہیں, وہ طلباء بھی کامیاب ہوتے ہیں, اور وہ والدین جو بچوں کی غلطیوں پر چپ ہو کے اساتذہ کو مجرم نہیں ٹھہراتے بلکہ بچوں کی غلطیوں پر بچوں کو ڈانٹتے, تو اس وجہ سے ان کے بچے ایک اعلیٰ مقام تک پہنچتے ہیں. ڈیر سامعین اور ڈیر ناظرین, وقت گزرتا گیا, بادشاہ بنا, اور بادشاہ جب بنا, بادشاہ نے حکم, جیسے کرسی پر براجمان ہوا پہلا حکم یہ جاری کیا کہ جاؤ میرے استاد محترم کا پوچھو, اگر زندہ ہے تو اس کو ادھر لے آؤ. میری بات یاد ہے ڈیر سامعین, 22 سال پہلے اس کو سزا دی تھی اور 22 سال کے بعد پہلا حکم اس نے جو جاری کیا کہ میرے استاد محترم کو بلایا جائے اور کٹہرے میں کھڑا کیا جائے. یہ 22 سال سے یہ زخم میرے دل کے اندر وہ بھرا نہیں ہے. بہرحال حکم کی تعمیل ہونی تھی, لوگ گئے, اس کے استاد محترم کو بلایا گیا, وہ لاٹھی کے سہارے دربار میں داخل ہوا, کٹہرے میں کھڑا گیا, سر جھکا ہوا تھا, کمر جھکی ہوئی تھی, کیونکہ پہلے بھی استاد بڑی عمر کا تھا اور 22 سال مزید گزر گئے, تو یقینی بات ہے کہ انسان لاٹھی کے سہارے ہی چلتا ہے. تو ڈیر سامعین اور ڈیر ناظرین, سفید آنکھیں, بینائی کمزور ہو چکی ہے, کمر جھک چکی ہے استاد کی, اور اوپر مطلب سر اٹھا کے بعد سید ٹھیک طریقے سے نہیں کر سکتا, جسم اس کا کام پر آتا, کیونکہ بڑھاپا جب اور کمزوری جب آتی ہے نا تو پھر انسان کا جسم ویسے بھی کامتا ہے. تو وہ کٹہرے میں کھڑا ہوا اور اس نے کہا, بول شہزادے, کیا حکم ہے میرے لیے؟ تو بادشاہ شاگرد نے کیا کہا, استاد جی میں شہزادہ نہیں ہوں, اب میں بادشاہ بن گیا ہوں. اب شہزادی کی بات گئی, آپ 22 سال پہلے, 22 سال پہلے جو آپ نے مجھے مارا تھا, سزا دی تھی, مجھے آپ یہ راز بتا دیں کہ میرا خطا, میری غلطی, کوئی حکم عدولی, کوئی بھی ادبی, مجھے بلا وجہ کیوں مارا تھا؟ تو استاد نے استاد تو پہلے خاموش ہو گیا, ٹھنڈی سانس لی اور پھر کیا کہا کہ بیٹا میری ایک اس میں ایک راز تھا. اس نے کہا, ابو سر جی بتائیں راز میں کیا تھا؟ اس نے کہا, آج تک میری روح میں, وہ جسم میں وہ درد ہے, وہ ماں سے بھی مایوس لوٹا, باپ سے بھی مایوس ہوا, اور خود میرے جسم کے اندر وہ جو درد ہے نا, آج تک اس کی کمی اور شدت کم نہیں ہوئی, تو مجھے اس یہ بتائیں گے کہ آخر وجہ کیا تھی؟ تو استاد نے بڑے نہایت دھیمے اور پر اعتماد لہجے میں کہا کہ بیٹا اس دن کے لیے تو اسی دن کے لیے تمہیں مارا تھا کہ آج جب بادشاہ بنیں گے تو اس وجہ سے. کہا استاد محترم کہ جب میں بادشاہ بنوں گا تو بادشاہ بننے کی وجہ کیوں مارا تھا؟ میں راز کو سمجھا نہیں. کہا مجھے بس وہ مقصد حاصل ہو گیا. کہا کیسے مقصد حاصل ہو گیا؟ کیونکہ میں تو بادشاہ بن گیا ہوں. کہا بیٹا جب مشان ہو, مطلب حیران ہوا نا, کون سی مراد, کون سا مقصد؟ استاد نے کہا کہ کتنا عرصہ گزر گیا؟ کہ بادشاہ نے جواب دیا کہ 22 سال. کتنا؟ 22 سال گزر گئے. اس نے کہا اچھا 22 سال جب گزر گئے ہیں آپ کے, تو زخم آج بھی تازہ ہے؟ کہ آج بھی تازہ ہے, وہ درد بھی تازہ ہے, اور وہ میری مایوسی بھی تازہ ہے کہ باپ ماں نے مجھے میری بالکل ہیلپ نہیں کی. تو استاد نے کہا کہ ماشاءاللہ آپ کا حافظہ تیز ہے اور آپ کو یاد ہے. استاد نے اب جواب دیتا ہے, سنیے جناب میں نے کیوں مارا تھا. کوئی بھی اگر آپ کو سزا دے تو اس کی وجہ حکمت منطق ضرور ہوتی ہے, ایسے نہیں کہ بلا وجہ کوئی مارتا ہے آپ کو. وہ استاد ہی نہیں جو استاد شاگرد سے ضد کرے یا بلا وجہ مارے. استاد نے کہا بیٹا اس لیے تو میں نے تمہیں مارا تھا کہ راز و حکمت, اس میں راز اور حکمت یہ تھی کہ جس کے ایک دن کی سزا, سنیے, ایک دن کی سزا میں تمہارا کوئی بھی قصور نہیں تھا, لیکن تم 22 سال میں اس زخم کو, اس تکلیف کو اور بلا وجہ سزا کو نہیں بھول سکے ہو.
तो मैंने कहा कि जब ये बादशाह बनेगा तो बादशाह होती हैं, जब चाहते हैं, जो चाहते हैं, जैसा चाहते हैं, जायज ना जायज, जुल्म इंसाफ, ये इनकी परवाह अक्सर लोग नहीं करते। तो मैंने पहले इस दिन के लिए आपको तैयार करना था कि जो शख्स 22 साल अपना जख्म न भुला सके, अपनी तकलीफ जो बिला वजह इसको मिली थी, तो जान लो बेटा कि मैंने भी इसीलिए सोचा था कि जब तुम बादशाह बनोगे और जब तुम्हारा कलम चलेगा या जब तुम फैसला करोगे तो कभी नाइंसाफी मत करना। तुम्हें इख्तियार मिला है, याद रखो डियर, एक दिन जब तुम इंसाफ करोगे और फैसले करोगे, किसी को दोगे, किसी से लोगे, किसी के साथ जुल्म करोगे, किसी को इंसाफ दोगे, याद रखो जिस दिन आपसे ज्यादती हुई, कोताही हुई, जुल्म किया आवाम के साथ और आवाम के जो हकूक आप पर हैं वो आप अदा करने से कासिर रहे, तो एक दिन आएगा अगर आपने ज्यादतियां की, जुल्म की, एक दिन आएगा कि एक दरबार होगा जिसमें अल्लाह तबारक व ताला तमाम इंसानियत को खड़ा करेंगे अल्लाह पाक, और आपसे नाइंसाफियां, जुल्म, ज्यादतियों का पता करेंगे। तो मैंने कहा कि आपके बाप ने जो मुझे पैसे तनख्वाह दी और मुझे इसके लिए हायर किया कि मेरे बेटे को एक अच्छा इंसान, एक अच्छा बादशाह बनाकर और उमूर सल्तनत के तमाम गुर सिखाएं, तो मैंने इसके लिए मारा था। मतलब क्या कि इसी दिन अल्लाह वाहिदुल कहार की बादशाह होगी और वहां अमीर, गरीब, जालिम बादशाह, छोटे बड़े बादशाह, गदा, हाँ बड़े ताज वाले, पगड़ियों रखने वाले सर झुकाए खड़े होंगे अल्लाह के दरबार में। लिहाजा इतना ही जुल्म करना का जितना तुम कल बर्दाश्त करो, इतनी ही ज्यादती करना जितनी तुम सह सको। जुल्म से अपने आप को बचाओ बेटा, क्योंकि कयामत के दिन जुल्म और नाइंसाफियां तुम्हारे सामने अंधेरा बनकर खड़ी होंगी और तुम्हें जन्नत में जाने से रोकेंगी। खुदारा बेटा, जब भी फैसला करना सोच समझ कर करना, इंसाफ करना, जुल्म न करना, इंसाफ करना, किसी की हक तलफी न करना, कि तुम पर जो हकूक वाजिब हैं रियाया की तरफ से वो आप अपने अदा करते रहना, और जो रियाया पर हुकूक हैं वो अपनी अदा करते रहेंगे। तो डियर समीन और डियर नाजरीन, तो शागिर्द ने जब ये बात सुनी, बादशाह ने जब ये बात सुनी, शहजादे ने जब यह बात, तो उसकी आंखें नम हो गईं और उसने कहा बिला वजह मैंने 22 साल आपसे नफरत और बुगज रखा कि इस वजह से कि उस्ताद जालिम है और मेरे साथ ज्यादती की है, और ये कैसा कुरान पढ़ाने वाला उस्ताद है जो जुल्म भी करता है और कुरान को भी मानता है, हदीस को भी मानता है, तो ये कैसा उस्ताद हो सकता है। तो मैंने उसकी माजरत मांगता हूँ जो मेरे दिल में आपके लिए बुगज की ना नफरत या तअस्सुब पैदा हुआ कि बिला वजह ये जालिम है और कुरान भी पढ़ता है, नमाजें भी पढ़ते हैं, हदीस भी पढ़ता पढ़ाता है, तो ये तो बहुत मतलब ये गैर माकूल और नामुनासिब टीचर मेरे लिए वालिद ने इंतखाब किया है। तो उस्ताद मोहतरम से माफ़ी मांगी और कहा कि उस्ताद जी वाकई ही आपने जो 22 साल के बाद वो जो जख्म था आज एक ही पल में जब मुझे आपने जवाब दिया है वो जख्म भर गया है। डियर सामेईन और डियर नाजरीन, जुल्म, नाइंसाफी, हक तलफी का बहुत देर पा असर होता है ना, जिस तरह एक बेकसूर इंसान अपने ऊपर होने वाली ज्यादतियों को बरसों तक नहीं भूलता, इस तरह मजलूम की आह और दर्द भी अल्लाह पाक, मतलब मजलूम की आह को अर्शों पे अल्लाह पाक सुन लेते हैं और जब ये जवाब रिस्पॉन्ड करते हैं अल्लाह पाक तो जमीनों को हिला देते हैं, पहाड़ों को हिला देते हैं। तो डियर सामेईन, और जितना तुम्हारे पास इख्तियार बड़ा होता है उतनी बड़ी जिम्मेदारी भी इंसान पर आयद होती है ना। तो सिर्फ हुक्मरान ही नहीं बल्कि हर फर्द की वाहिद जिम्मेदारी है कि जितना उसका इख्तियार है उसी इख्तियार के अंदर साफ करे, उसी इख्तियार के अंदर सच बात कहे, उसी इख्तियार के अंदर अगर किसी के हकूक अदा करने हैं तो वो उसके हकूक अदा करे, और जो जुल्म से बचता है और दुनिया में इज्जत और आखरत में सुरखुरुई पाता है। तो असातिज़ा का एहतराम, बड़ों की नसीहत पर अमल और अपने अपने फैसले पर के नताइज पर गौर व फिक्र करना ये कामयाबी की जमानत देता है। किसी पर बिला वजह एतराज और किसी को नाराज करना या किसी के ऐसी मंतक, अक्सर ऐसे भी असातिज़ा हैं कि कभी कभार मैं अक्सर शागिर्दों से कहता हूँ कि जो दिन मैं देख रहा हूँ, जो हालात मैं देख रहा हूँ वो आप नहीं देख रहे, आज मैं मना करता हूँ तो कल याद रखना यही बातें तेरे सामने होंगी लेकिन वक्त गुजर चुका होगा। उस दिन जब ये चार दीवारी को तुम गुड बाय कहोगे तो उस दिन तुम बड़ा तुम पछताओगे। और मुझे अक्सर शागिर्दों ने व्हाट्सएप मैसेंजर पे मैसेज किया और वैसे टेक्स्ट किया नंबर पे कि सर जी आपकी सारी बातें ठीक थी लेकिन आज वक्त गुजर चुका है, वापस लौटना नामुमकिन है। तो डियर सामेईन और डियर नाजरीन,
مظلوم کی فریاد اور اللہ بارگاہ میں اس کی فریاد کو رد نہیں کیا جاتا. اس لیے ہر حال میں انصاف اور دینداری کا دامن تھامے رکھیں. یہ نہیں کہ صرف استاد, ہر شخص جس کے پاس اختیار ہے وہ انصاف سے کام لے. حضرت علی رضی اللہ عنہ کا قول ہے کہ معاشرے کفر پہ تو زندہ رہ سکتے ہیں لیکن ظلم پر نہیں. تو ڈیر سامعین اور ڈیر ناظرین ہمارے ساتھ رہیے, انشاءاللہ پروگرام آگے جاری رہے گا.